0: राजधानी स्वीट्स एंड रेस्टोरेंट के प्योर वेजिटेरियन लजीज खाने, जिसके स्वाद के सभी हैं दीवाने। फैमिली और फ्रेंड्स के साथ आकर खाइए या फिर केटरिंग करवाइए। मिठाइयाँ ऐसी की मजा आ जाए। मल्टीपल लोकेशन इन GTA। फॉर मोर इन्फॉर्मेशन विजिट rajdhanisweets.ca।
1: क्या आपकी विंडोज और डोर्स लीक कर रहे हैं या पुराने हो गए हैं, तो यही वक्त है कि उन्हें आप तब्दील करवाएं। राइट विंडो फोर्स आपके लिए मेड इन कनाडा एनर्जी स्टार विंडोज और डोर्स इंस्टॉल करते हैं। एनर्जी स्टार विंडोज और डोर से आपके बिजली का बिल अप टू 30% तक कम हो सकता है। स्पेशल ऑफर, विंडोज अभी इंस्टॉल करवाएं और पेमेंट एक साल के बाद कर दें, कुछ डाउन पेमेंट्स के साथ। याद आएगी, इजी इंस्टॉलमेंट्स में कीजिए, सम कंडीशंस में अप्लाई। मजीद मालूमात के लिए भी कॉल कर लें 416-206-3200। It's 416-206-3200.
2: Since 1993, MWC Food Banks have provided individuals and families with non-perishable food, halal meat, and essential household items. Over 10,000 families across Canada rely on MWC Food Banks to supplement their food requirements. We serve in Scarborough, Mississauga, and in First Nations communities. Charity starts at home. Please donate generously to Muslim Welfare Canada. Call 1-866-754-3111 or visit mwcanada.org.
3: SSR Auto Service, 921 Pape Avenue, Southeast Corner of Pape and Martimore. Har kisam ki gaadiyon ki journal aur electrical repair ke liye tashreef laiye. Oil change, tire change, lights repair, brakes, suspension, muffler service, engine services. Iske alawa safety inspection, 3D laser alignment ke saath saath new aur used tires bhi available hain. Drive through maintenance aur namaz ki sahulat bhi. Mia Ashraf saab ya Nabeel Ashraf साहब से रابطہ कीजिए 416-466-8782 416-466-8782। टोरंटो में 23 साल से 24/7 खुलने वाली वाहिद शॉप SSR ऑटो सर्विस 921 पे।
4: The views expressed here during discussions, debates, and other programs are strictly that of the participants and not of the management of Radio Pakistan Toronto and CMR. Similarly, Radio Pakistan Toronto is not liable for any false, misleading messages from our advertisers. An advertiser is solely responsible for claims and litigation that may arise from airing of such ads.
5: प्रोग्राम का यह हिस्सा टीम भट्टी के तावन से पेश किया जा रहा है। फॉर ऑल योर रियल एस्टेट नीड्स कॉल तलहा भट्टी 647-295-7861 647-295-7861।
6: रेडियो पाकिस्तान टोरंटो CMR 101.3 FM स्टूडियोज में रابطہ کے نمبر 416-593-0003। اس وقت ہمارے ساتھ بلال زبان صاحب موجود ہوا کرتے ہیں، آل دی وے فرام پاکستان سینئر جرنلسٹ ہیں، خوش آمدید کہیں گے۔ بلال صاحب السلام علیکم۔ جی بلال صاحب، آپ کی آواز نہیں آ رہی۔
7: جی ہیلو، آواز آ رہی ہے؟
6: جی اب آ گئی، بہت شکریہ۔ بلال صاحب، ایران امریکہ معاہدے کے حتمی مسودے کا اعلان جلد متوقع، یہ عرب میڈیا نے دعویٰ کیا۔ اس سے پہلے پتہ نہیں کتنے ایک دعوے اس حوالے سے ہو چکے ہیں۔ امریکہ ایران مذاکرات کی کوششیں کچھ اس لیے نظر بھی آتی ہے کہ محسن نقوی صاحب 24 گھنٹے کے اندر دوبارہ ایران پہنچے ہیں، ایرانی صدر سے بھی انہوں نے ملاقات کی ہے، اور ظاہر ہی ہو رہا ہے کہ پیغام رسانی بہرحال ابھی تک جاری ضرور ہے۔ دونوں خبروں کو ملا کر اگر دیکھیں تو کیا کسی جلد معاہدے کا امکان جو ہے امکان ہے، رکھا جا سکتا ہے، یہ امید رکھی جا سکتی ہے آپ کے خیال میں؟
7: جی جی دیکھیں، بالکل رکھی جا سکتی ہے، ایک تو یہ خبر کے حوالے سے بھی، اور دوسرا ہم نے دیکھا ہے کہ ابھی جو خبر آئی تھی، ہم نے کل بھی ڈسکس کیا تھا کہ ڈونلڈ ٹرمپ کے اوپر جو خلیجی ممالک کا پریشر ہے، آپ یاد ہوگا کہ میں نے پہلے بھی عرض کیا تھا کہ جب تک جو ہے نا وہ ایران اور امریکہ دونوں کے اوپر، اور ایران کے اوپر یہ پریشر ہم نے دیکھا ہے کہ جو ہے نا وہ ڈونلڈ ٹرمپ کے وزٹ کے بعد، چائنا کے وزٹ کے بعد، وہاں پر بھی فلیکسیبلٹی آئی ہے، جو ان کے آپ کہہ لیں کہ روحانی جو پیشوا ہیں مشتبہ خامنائی، وہ کافی عرصے بعد جو ہے وہ مطلب ان کا بیان سامنے آیا ہے، جس میں انہوں نے اپنی قوم کو اور اپنے حکمرانوں کو جو ہے نا مخاطب کر کے کہا ہے کہ اب ایران کو معاشی طور پر جو ہے نا وہ اپنے آپ کو مضبوط کرنا ہے، اپنے معاملات کو جو ہے نا وہ درست کرنا ہے، اور یعنی کہ ان کا فوکس جو تھا جنگ کے اوپر یا ان چیزوں کے اوپر نہیں تھا۔ ہاں، گو کہ انہوں نے بالکل جو ہے نا وہ ذکر کیا ہے کہ ہم نے دو طاقتوں کا جو ہے نا وہ مقابلہ کیا، اسرائیل کا اور امریکہ کا جو ہے نا وہ انہوں نے ذکر کیا، لیکن آگے بڑھنے کی بھی ساتھ جو ہے نا وہ انہوں نے بات کی ہے۔
6: ٹھیک،
7: تو لگتا ہے کہ کچھ معاملات کے جو ہے نا مطلب کہ وہ سیٹل ڈاؤن ہو رہے ہیں، اور یہ جو محسن نقوی صاحب کا جو ہے نا وہ وزٹ ہے، اب ہم نے دیکھا ہے کہ وزیر اعظم شہباز شریف اور فیلڈ مارشل نہیں، انہوں نے اپنا کام جو ہے وہ کر دیا جو کرنا تھا، اب جو ہے وہ صرف معاملات جو ہے نا وہ طے ہو رہے ہیں، और जिस तरह आपको याद होगा कि आपने भी एक दफा ये बात की थी कि जो जब इस तरह के मुआहदे होते हैं या जो बातचीत होती है तो पहले मामला जो है ना वो तय पा गए होते हैं, उसके बाद जो है ना मतलब ये कि ये सारी चीजें जो है ना वो फोकस में लाई जा रही होती हैं। तो मेरे ख्याल से ऐसा ही मामला है कि पसे पर्दा जो है वो मामला कुछ जो है ना वो तय पा गए हुए हैं और अब अनकरीब जो है ना वो जल्द हम एक जो है ना मुआहदे की तरफ देखेंगे कि मामला जो है वो बढ़ते हुए नजर आएंगे। ये मैं ये नहीं कह रहा कि अभी अभी फौरी तौर पर जो है ना वो ये होगा, हो सकता है कि हफ्ता दो हफ्ता इसके अंदर भी जो है ना मजीद जो है ना वो लग जाए। एक खबर ये भी आई थी कि ईद के बाद जो है मुज़ाकरात का एक और दौर जो है वो पाकिस्तान के अंदर होगा। तो अभी जो है ना मतलब कि फिलहाल जंग बंदी जो है वो बरकरार रहेगी और हमने देखा है कि ऑयल की प्राइसेस जो है वो भी काफी हद तक जो है ना वो नीचे आ चुकी है।
6: ऑलराइट, पिंकी के 16 बैंक अकाउंट मिले, वैसे पार्लियामेंट का असल नाम से पुकारा करें भी, पिंकी पिंकी क्या होता है। अच्छा, अब मामला मनी लॉन्ड्रिंग की तरफ जा रहा है और सिंध पुलिस की सेनेट कमेटी को ब्रीफिंग। मनशा से शुरू होने वाला केस जो है अब कत्ल, इदारों की साख, मशहूर नामों से होता हुआ अब मनी लॉन्ड्रिंग की तरफ रवाना दवा है। तो क्या सबका एहतसाब भी होगा या फिर किसी का भी नहीं, ये बस घुमा फिरा के इसको ख़त्म कर देंगे?
7: जी देखें, जितना केस को जो है ना वो कॉम्प्लिकेटेड किया जाएगा जब मामला को आप मजीद उसके अंदर जो है ना वो इंटरफेयर करेंगे, एक केस होना चाहिए उसके अंदर आप जैसा एक एफआईआर दर्ज होती है ना, एक एफआईआर दर्ज हो उसके अंदर मुख्तलिफ शिकें आप रखें, उसके ऊपर जो है ना आप केस चलाएं। बिल्कुल जो है ना मनी लॉन्ड्रिंग भी उसके अंदर है, इदारों के अंदर कौन कौन से लोग उसकी मुआवनत कर रहे थे, कहाँ कहाँ उसको ब्लैकमेलिंग का सामना था, कहाँ कहाँ वो लोगों को जो है ना ब्लैकमेल कर रही थी, कौन कौन से नाम जो है ना उसके अंदर शामिल थे। अभी आपने देखा कि वो सारा खान और मुनीब भट्ट और फिर जो है ना राजा परवेज अशरफ, ये मतलब ये कि वो नाम वो खुद से जो है ना वो लिए जा रही है ऑफिशियली जो है, मतलब ये कि उसके पास जो लिस्ट है जो उसके फोन से बरामद
6: नहीं। अब आपका ख्याल है राजा परवेज अशरफ साहब का नाम हो सकता है, मतलब ये तो खाम खा घुमाने वाली बात है ना जी, मतलब उसकी तो मेरे ख्याल सारे ही गवाही देंगे कि वो इस हवाले से।
7: मैं भी यही अर्ज कर रहा हूँ कि देखे ना वो मतलब ये कि ये नाम किसने लिए, ये नाम उसने लिए हैं, ये कौन मतलब ये कि उसकी जो है ना वो गवाही देगा, जो अदालत में बयान उसने जो है ना वो दिए हैं या मतलब ये कि वो क्या बोलते हैं उसको, वो एक 264 का जो है ना वो बयान होता है जो मजिस्ट्रेट के पास होता है, वो मतलब ये कि उसका आप सामने लेकर आए या फिर जो वो लिस्ट उसके फोन से बरामद हुई है उसके अंदर अगर कहीं कोई नाम इस तरह का है सामने तो वो आप जो है ना वो लेकर आए। ये तो बिल्कुल मतलब है कि बात को इधर से उधर, और वो मैं भी यही बात कह रहा हूँ कि फोकस जब तक आप नहीं करेंगे, फोकस आपका क्या होना चाहिए कि मंशियात था, मंशियात का नेटवर्क था, कौन कौन लोग चला रहे थे, कौन कौन लोग उसके अंदर इन्वॉल्व थे, इधारों के अंदर से कहाँ कहाँ से उसको जो है ना सपोर्ट थी, और अगर मनी लॉन्ड्रिंग का भी है तो यकजा करके इसको एक ही जो है ना वो केस बनाया जाए, बजाय इसके कि लाहौर के अंदर भी आप उसको लेके फिरते रहें, कराची के अंदर भी लेके फिरते रहें और केसेस भी इतने जो है ना वो बना दें कि सिर्फ पेशियों के अंदर ही जो है ना वो पूरी हो जाए और पता लगे कि जी अब जो है ना वो एक ही केस जो है उसको खत्म होने के लिए जो है ना वो कई साल का अरसा लग गया।
6: वही राइट। अच्छा, जस्टिस यही आफरीदी साहब ने, चीफ जस्टिस साहब ने इमरान खान के मुकदमात ईद के बाद मुकर्रर करने की यकीन दहानी कराने की यकीन दहानी करा दी है और वज़ीर आला केपी की रीमा खान और सलमान अकरम राजा के हमारे प्रेस कॉन्फ्रेंस भी हुई है, मुलाकात ना करवाने का एज़ यूजुअल उन्होंने शिकवा भी किया है। तो क्या ईद के बाद पीटीआई को रिलीफ मिलेगा, उनकी ईद के बाद ईद हो सकती?
7: जी देखिए, बहरहाल केसेस के हवाले से ना पीटीआई को बहुत आप कह लें कि एक सेटबैक था या एक मायूसी थी कि जारी बात है कि जब आप अदालत में रजू करते हैं तो आपको एक उम्मीद होती है कि वहां से आपको रिलीफ मिलेगा। बहुत सारे मामलों के अंदर चाहे वो जमानत के मामला हो, चाहे वो मुलाकात के मामला हो, चाहे वो इलाज का मामला हो, खान साहब को सहूलियात देने का मामला हो, ये सारे केसेस जो है वो मुख्तलिफ अदालतों के अंदर जेरे इल्तवा है और उसमें से बहुत सारे केसेस सुप्रीम कोर्ट के अंदर भी हैं और इस हवाले से बहुत सारी मुलाकातें हुई, बहुत दफा जो है ना वो यकीन दहानियां भी जो है ना वो करवाई गई, लेकिन उसके बावजूद केसेस जो है वो नहीं जो है ना वो अदालतों के अंदर लग रहे थे। तो मेरे ख्याल से जो है ना वो बिल्कुल मतलब ये जस्टिस जय अफरीदी से अगर मुलाकात होगी है और उन्होंने यकीन दहानी करवा दी है तो केसेस अगर अदालत में लगते हैं, केसेस चलते हैं तो बहरहाल वन वे और दी अदर कहीं ना कहीं वो पीटीआई को कम से कम ये तसल्ली तो होगी तो वो मामला किसी तरफ जा रहा है ना, मतलब किसी
6: ठीक
7: अदालत में, तो अदालत में भी सुनवाई हो गया तो कहीं ना कहीं किसी तरफ तो जा रहा है ना। अभी तक तो केसेस की हेयरिंग की बारी जो है ना वो नहीं आ रही कि वो अंदाजा लगा सके
6: क्या
7: तो मामला जो है वो किस तरफ तो
6: ठीक। रेलवे माली मुश्किलात का शिकार नजर आती है, डीजल की कीमतों में इजाफे की वजह से 8 ट्रेनें आर्जी तौर पर जो है बंद करना पड़ी हैं। ईद भी सर पर है, किराए में इजाफे के बाद गरीब आवाम के लिए रेलवे ही शायद सस्ती तरीन सफरी सहूलत रहती है, वो भी बहाल ना हो सके तो फिर प्राइवेट ट्रांसपोर्टर्स जो हैं वो तो आवाम का इतिसाल करने का उनको फिर बड़ा मौका मिल जाएगा।
7: جی دیکھیں آلریڈی پٹرول اور ڈیزل کی پرائسز کے انکریز کی وجہ سے کئی فولڈ جو ہے وہ ٹرانسپورٹرز نے کرائے بڑھا دیے ہوئے ہیں اور مطلب جسٹیفائڈ ہے, میں یہ نہیں کہہ رہا کہ انجسٹیفائڈ بڑھائے ہیں. حکومت کا بہرحال اس کے اوپر جانا واچ تھا اور انہوں نے خود اجازت دی کہ آپ 20-30% تک جو ہے نا وہ ٹرانسپورٹ کے جو کرائے ہیں اس میں آپ اضافہ کر سکتے ہیں اور اتنا ہی اضافہ کیا گیا ہے. لیکن اس کی جو ہے نا وہ نسبت ریلوے جو ہے وہ ابھی بھی ایک قسم کے ریلوے آپ مطلب ایک امیجن کریں نا کہ پوری ٹرین ہے اس کے اندر 1000 کے قریب جو ہے وہ لوگوں نے ٹریول کرنا ہے, اس کے اندر اے سی والا کمپارٹمنٹ بھی ہے, اس کے اندر جو ہے نا وہ نان اے سی بھی ہے, اس کے اندر سیمی اے سی بھی ہے, تو مختلف کیٹیگریز ہیں. آپ وہاں سے پیسے پورے کر لیتے ہیں اور آپ جو نان اے سی والے ہیں ان کو سہولت دے دیتے ہیں تو اس کا کرایہ جو ہے بہت کم ہوتا ہے, اے سی والے کا کرایہ جو ہے نا وہ بہت زیادہ ہے. میں اگر آپ کو جنرلی بتاؤں تو جنرلی لاہور سے ملتان تک کا جو ہے نا وہ اگر ہم ایک آپ کیا کہہ لیں مثال کے طور پر جو ہے نا وہ لے لیں تو لاہور سے ملتان کا بس کا جو اے سی کا سفر ہے وہ سستا ہے. اس کے اندر آپ کو لگژری بس اے سی اور سب کچھ جو ہے نا وہ کھانے پینے کو بھی تھوڑا بہت کچھ مل جاتا ہے, تو یہ سفر سستا ہے کمپیریٹیولی. اگر آپ لاہور سے ملتان ٹرین کے اوپر جاتے ہیں اور اے سی کمپارٹمنٹ کے اندر جاتے ہیں تو وہ مہنگا ہے, لیکن اگر آپ وہی ٹریول اگر آپ بائی بس کرتے ہیں نارمل بس کے اندر ملتان کا کرتے ہیں تو کرایہ زیادہ ہے, اور آپ اگر نان اے سی جو ہے نا وہ ٹریول کرتے ہیں ٹرین کے اندر تو وہ کمپیریٹیو سے 3 گنا جو ہے نا وہ سستا ہے. یعنی کہ ٹرین کے اندر ابھی بھی وہ لوگ جو بےچارے افورڈ نہیں کر سکتے تھے یہ سمجھتے تھے کہ ہمیں ہاں وہ باہر والا ٹریول اسی کے اوپر جو ہے نا وہ پریفر کرتے تھے ٹریول کرنا, پھر اس کے اندر بزرگ شہریوں کو جو ہے وہ آدھی ٹکٹ ایک کے ساتھ ایک فری یہ بھی سہولتیں جو ہے نا وہ موجود.
6: چلیں اب آخری سوال کرتے ہیں اس کے بعد اذان مغرب اور اس کے بعد پھر کالز لیں گے انشاءاللہ. پاکستان کو بنگلہ دیش سے دوسرے ٹیسٹ میں بھی شکست ہوئی ہے, وائٹ واش ہو گیا, 78 رنز سے شکست ہوئی ہے. کپتان شان اس پہ بہت زیادہ تنقید ہو رہی ہے, عین ممکن ہے وہ مستعفی ہو جائے یا ان کو ہٹا دیا جائے. اب قومی ٹیم اسی ماہ یعنی 30 کو شاید آسٹریلیا کے خلاف سیریز شروع ہو رہی ہے, کیا امید رکھی جائے, کیا توقع رکھنی چاہیے پھر؟
7: جی ابھی آپ میں نے سننا تھا آپ کو سٹیٹس بھی جو ہے نا وہ بتا رہے تھے اس حوالے سے, یہ بالکل مطلب ایک بڑا مایوس کن ہے اور سائیکولوجیکلی بھی اس کا جو ہے نا وہ ایک فرق پڑے گا. ٹیم جب اس طریقے سے جو ہے نا وہ ہار کے آئے گی تو کچھ تبدیلیاں ضرور ہوں گی, ون ڈے سیریز ہے آسٹریلیا کے ساتھ اور پھر آپ کی ہوم گراؤنڈ کے اوپر ہے تو کچھ ایڈوانٹیج جو ہے وہ بہرحال موجود ہوگا, لیکن جو ہے نا ایک بنگلہ دیش جیسی ہلکی ٹیم سے ہارنے کے بعد جو ہے وہ بڑا جو ہے نا مطلب کپتان کو اگر آپ دیکھ رہے ہیں نا کہ شان مسعود دونوں کے کپتان ہے, ٹیسٹ کے بھی کپتان ہے اور ون ڈے کے بھی جو ہے نا وہ کپتان یہی ہے, تو میرے خیال سے ضرور جو ہے نا وہ اس کا ایک امپیکٹ جو ہے نا وہ آئے گا. تو دیکھتے ہیں کہ سیریز کے لیے جو ہے نا وہ ان کو کپتانی جو ہے نا وہ دی جاتی ہے یا جو ہے نا وہ کسی اور کو کپتان بنایا جاتا ہے.
6: نہیں, ون ڈے کے میرے خیال میں کپتان جو ہیں وہ شاہین شاہ آفریدی ہیں اور ٹی ٹوینٹی کے سلمان علی آغا ہیں اور یہ صرف ٹیسٹ کے کپتان تھے. چلیں دیکھتے ہیں
7: الگ الگ الگ
6: جی ٹھیک
7: ہے, لیکن بہرحال مطلب شاہین شاہ آفریدی
6: اعلان ہو جائے گا, واپس آئیں گے کل پرسوں اعلان ہوگا. ٹھیک ہے سر, آپ تھوڑی دیر میں پھر لیتے ہیں لائیو کال. اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003.
8: آپ سن رہے ہیں ریڈیو پاکستان ٹورانٹو ایف ایم 101.3. اسٹوڈیوز میں رابطے کے نمبر 416-593-0003. ٹورانٹو اور اس کے گرد و نواح میں مغرب کی اذان کا وقت ہو گیا ہے. دوسرے علاقوں کے رہنے والے اپنے مقامی نظام الاوقات کے مطابق مغرب کی نماز ادا کریں. ٹورانٹو اور اس کے گرد و نواح میں اذان مغرب. اللہ